0: جا سکدیاں، ساگر دیاں لہراں جویں نہیں گنیاں جا سکدیاں، بسنت روپت وچ بسنتی پھل جو کھڑدے نے او جویں نہیں گنیاں جا سکدیاں، جویں شیو جی دا لمبا گہرا دھیان نہیں ناپیا جا سکدا، اسی طریقے نال ہے گرو امرداس جی تھوڑے گن نہیں ناپے جا سکدے، تھوڑی مہما نہیں ناپی جا سکدی، گن ہر بوند بسور ماول کسم بسنت گننت نہ آوے، رو سس کرن ادھر ساگر کو گنگ ترنگ انت کو پاوے، رودر دھیان گیان ستگر کے کو جن بھل انہیں جو گاوے، بھلے امرداس گن تیرے تیری اپما توہے بناوے، پلے امرداس گن تیرے تیری اپما توہے بناوے۔
1: گرو رام داس جی مہاراج روحے زمین تے مہاپرشاں دی دنیا وچ اوتاری پرشاں دی دنیا وچ ایک مہان منکھ نے، ایک پورن پرکھ نے، آپ جی دا جنم لاہور چونا منڈی وچ ہویا، سوڈی ہرداس جی دے گھر۔ संसार दे अनेकां महापुरशां दी तरह आप जा जन्म ते जीवन भी एक गरीब घराने विच बतीत होया। अजे 27 वरियां दे सन के माता दा साया सिर तों उठ गया ते 2 साल बाद पिता दा साया भी सिर तों जांदा रहा। आप बिल्कुल यतीमी दी हालत विच हो गए ता बासर के नानकियां दे घर जाके पनाह ली, पर नानके भी घर दे कोई बहुते सौखे नहीं सन, लिहाजा नानी आप नू घूंगणियां उबाल के दे दिंदी सी ते भाई जेठा जी धन गुरु रामदास जी महाराज बाल अवस्था विच इस तरह गली गलियां विच घुंगणियां वेच के अपनी उपजीविका चलांदे सन, अपने रिजक दी इस ढंग नाल ओ पालना करदे सन। सहजे सहजे आप वड्डे हुंदे गए, गरीबी ते संसार दियां औकड़ां ने तरह तरह दे संघर्ष ते आप नूं मजबूर कीता, लेकिन संघर्ष एक ते बैरागी रुचि नूं जन्म देंदा है, ते संघर्ष एक गिले ते शिकव्यां दी बिरती नूं जन्म देंदा है। जद गिले ते शिकव्यां दा जन्म होवे तां मनुख चोर या डाकू बन जांदा है, पर जे बैराग पैदा होवे कि जीवन कुछ भी नहीं, जगत कुछ भी नहीं सिवाय दुख दे, तो बैराग दा जन्म होंदा है, ते बैराग दे नाल त्यागी बिरतियां उजागर होंदियां ने, और ओही प्रेम ते ब्रह्म ज्ञान उत्पत्ति दा कारण बनदियां ने, प्रभु मिलाप दा कारण बनदियां ने। आप जी दे अंदर सहजे सहजे जीवन दे संघर्ष ने बैराग पैदा कीता, बैराग ने आप नू त्यागी बना दिता, और त्याग में अवस्था देखी आप अजे गली गली देच विचर रहे सन कि गुरु अमरदास जी महाराज की निगाह आप ते पई, क्योंकि बासर के तो बाद जेठा जी गोविंदवाल साहब दे आ गए सन। गुरु अमरदास जी महाराज दी नजरां की पईयां, आप गुरु अमरदास जी महाराज दे ही बन के रह गए। कहावत है, इतिहास है कि गुरु अमरदास जी महाराज ने कुछ एक सियाणियां नूं कह रखिया सी कि बच्ची साडी सियाणी हो गई है भानी जी, असी इसलिए वर्दी तलाश दे चा। तो एक सियाणे ने कहा, महाराज चूंकि गल रस्ते च होई, उस सामने जो घुंगणियां वेचदा पिया इस वर्गा होवे, तो सतगुरु कहण लगे इस वर्गा तो फिर यही है, हुण यही ठीक है। तो आपने भाई जेठा जी नूं दामाद बना लिया, और गुरु दी संगत सतसंगियां दा इकट्ठ इस सब कुछ ने सेवा भाव नूं जन्म दिता, प्रेमा भक्ति नूं जन्म दिता, और हिरदा प्रेम रंग नाल रोज रोज रंगीन लग पिया।